0: درخشاں چراغ بجھ گیا۔ شہریار 75 برس کی عمر میں دنیا سے رخصت ہو گئے۔
1: سامعین، یہ تھا ہمارا آج کا خصوصی اردو پروگرام لفظوں کے تین جادوگر، ابن انشا، گوپی چنارنگ اور شہریار۔ کیسا لگا آپ کو؟ اپنی قیمتی آرا سے ہمیں ضرور آگاہ کیجیے گا۔
0: آپ اگر ہمیں میل کرنا چاہتے ہیں تو ہماری میل آئی ڈی ہے kklsurdu@gmail.com۔ سامعین، اسی کے ساتھ آج کا اردو پروگرام یہیں پر اختتام پذیر ہوتا ہے۔ اپنے میزبان شمس العارفین
1: اور آصف اقبال کو دیں اجازت۔
0: آداب۔
2: آکاشوانی کے لکھنؤ مرکز سے اردو پروگرام نشر کیا جا رہا تھا۔
3: آپ سن رہے ہیں آکاشوانی کے وارانسی کیندر کو۔ تھوڑی دیر میں آپ سنیں گے کاریکرم لوک سنگیت۔
4: उपभोक्ताओं तक पहुंचने का सुलभ और सस्ता माध्यम है आकाशवाणी।
5: आकाशवाणी के विभिन्न केंद्रों से कीजिए अपने उत्पादों और सेवाओं का प्रचार विज्ञापनों के माध्यम से।
4: लोकल और राष्ट्रीय स्तर पर कीजिए अपने बिजनेस का विस्तार, क्योंकि आकाशवाणी में विज्ञापन बुकिंग हुई बहुत ही आसान।
5: अब घर, दफ्तर या दुकान पर बैठे बैठे आप कर सकते हैं विज्ञापनों की बुकिंग।
4: डायल कीजिए
6: 0542227658।
5: नंबर एक बार फिर नोट करें
7: 0542227658।
3: लोक संगीत के कार्यक्रम में आज के कलाकार हैं रेणु भारती। सबसे पहले आइए सुनते हैं ये देवी गीत